0: सबैले धानको भुवाई धानमा परीक्षणका रूपमा गरिएको स्याउ खेती अहिले व्यावसायिक रूपमा अघि बढेको छ। नर्सरीमा अहिले विभिन्न प्रजातिका 70,000 स्याउका बिरुवा रोपिएको छ भने केही उत्पादन समेत दिन थालेका छन्।
1: स्याउ खेतीका लागि चिसो हावा पनि भएको भूगोल भएमा राम्रो मानिन्छ। तराई तथा भित्री मधेसमा पर्ने दाङ जिल्लामा स्याउ खेती हुन्छ भन्ने कुरामा सुरुमा कसैले पत्याएकै थिएनन्। तर 3 वर्षदेखि उनाही एघारमा परीक्षणका रूपमा लगाइएको स्याउ खेतीले अहिले व्यवसायिकता पाएको छ। किसान राम कुमार पुन
0: 3 वर्षदेखि आफ्नो योगदान गरिरहेको छ। अलि अलापति मानिहरूले अनि केही मात्र नभएर हामीले अलिअलि
1: विद्यालयको जग्गा भाडामा लिएर 70,000 सेवका बिरुवा लगाइएका छन् भने सुरुका वर्षमा लगाइएका सेवका बोटहरूले अहिले फल दिन थालेका छन्। नेपालको विभिन्न हावा पानीमा हुने 45,000 सेवका बिरुवाहरूका हुने र बिक्री वितरण गर्ने काम पनि अहिले भइरहेको बताउँदै प्रकाश किसान लीलाराम पुन

सात गुना बड़ी आवेदन

समाधानका लागि नगरपरिषद खुल्लावास कार्यक्रममा सहभागी बनौ। यही सावन 27 गते समय बिहान 11 बजे स्थान भाषी सामुदायिक पुस्तकालयको हलमा।

Gràcies.

Thank you.

साथ बसेको हर्षण मिश्र यहाँलाई स्वागत छ। म रेडियो पूर्व कार्यक्रम बर्दियाबाट उत्पादित नेपाली भाषाको हाम्रो सन्देश बर्दियाको साथी एफएम राजापुर रेडियो हातेमाला जानकी ग्रामपालिका प्रान्तबाट प्रसारण भइरहेको छ। हाम्रो सन्देश सुरु गरौं मुख्य मुख्य शीर्षकबाट। बाँसकरी सामुदायिक वन दिवसको अवसरमा सरकारवालाहरूसँग बाँसकरीमा अन्तर्क्रिया। बर्दिया वडा नम्बर 12 बर्दिया वडा नम्बर 2 को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन। निजी क्षेत्रको सफलता नै राष्ट्रको आर्थिक समृद्धिको आधार रहेको अर्थमन्त्री डाक्टर वाग्लेको भने। बाँसकरी नगरपालिकामा सामुदायिक वन दिवस 2083 अवसरमा सरकारवालासँग अन्तर्क्रिया गरी दिवस मनाइएको छ। सामुदायिक वनमा युवा सहभागिता हरित अर्थतन्त्र र दिगो व्यवस्थापन भन्ने नारा सहित सामुदायिक वन उपभोक्ता महासंघ फेकुफल नगर वन महासंघ बाँसकरीको आयोजनामा सरकारवालाहरूसँग अन्तर्क्रिया गरिएको हो। अन्तर्क्रिया कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख खड्काले सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणसँगै आयार्जन र जीविकोपार्जनमा समेत जोड़ दिनुभयो।

उपाधि कारण विश्व

यो गुरुबाबा एफएमद्वारा चयित गरी सन्देश नगर प्रमुख सुन्दर खुल्ला भाषा कार्यक्रम

0: Sabéis,
1: रेडियो गुरुबाबा

Thank you.

सोभने अहिले विवाह गर भनेर कर्म रोक्ने निर्णय गर्न सजिलो हुँदैन। यस्तो बेला मलाई छु भन्नुअघि के सोच्नु पर्ला? आऊ मर्त्य अस्पतालकी नर्सिङ अफिसर तथा मनोपरामर्शकर्म सपना माथामगरसँग बुझाउँ।

दुवैजना राज्यहरूमा आफ्नो धर्म निर्णय अघि आफूलाई स्वतः

होइन सम्मान सुरक्षा र एकअर्काको भविष्यको लागि पनि सम्झनुपर्छ। यो थियो नयाँ फोटो फ्रीमा मन्त्र पस्न मिलेको छ।

0: द्वारा सभी प्रचारी संदेश
1: किशोर जीवनमा लागू पदार्थको प्रभाव किशोर अवस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एक पटकको प्रयोगले पनि मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
2: साथीको दबाबमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
1: तनाव भए खुल्ला कुरा गरौँ। समाधान लागू पदार्थ होइन
2: लागू पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौँ।
0: रेडियो सन्देश नगर प्रमुखसँग खुल्ला भाग कार्यक्रममा सहभागी बनाउँछ। युवा संसारको आयोजनामा यही सावन 27 गते 27 युवा दिवस मनाउन आफ्नो गाउँको समस्या र समाधानका लागि नगर प्रमुखसँग खुल्ला भाग कार्यक्रममा सहभागी बनाऊ। यही सावन 27 गते समय बिहान 11 बजे स्थान बाँसगढी सामुदायिक पुस्तकालयको हलमा।

Thank you.

Thank you.

冲

छोपेर तिम्रा प्रश्न तिम्रा भावना अनि तिम्रा अनुभव अभावमा गएर राख्नु।

समय ग्यारह 11 बजे स्थान पुष्पाई को।

0: भूमिहरूको पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषैले हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खाद्य रोग लाग्न सक्छ।
1: उनी
0: रासायनिक विषाले प्रयोग गर्ने र प्रयोग गरेको आफ्नो तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस् आउने जस्ता

सामुदायिक पुस्तकालयको हलमा

Oh.

Thank you.

0: रसाउने जमिन भुक्को फुल्ने खाना काट्ने वा कहिले काटेको छ भने खाना कराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
1: ल पहिरोका पनि लक्षण सफा भनेको हामीले त पहिरो स्थिरको लिएको सम्झेको त सचेतना पहिरो जाने सङ्केत थाहा हुने रहेछ है
0: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट टक्टाङ परेको जस्तो ठुलो आवाज आउने पानीको मुल सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोहोरहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ
1: पहिरो जाने सङ्केत थाहा पाएर के भन्नु बसेको सुन्न सकिन्न
0: त्यसो भने कहाँ हुन्छ पहिरो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ
1: घरका संस्थामा निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्नु हुँदैन
0: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन घरका संस्थामा निकाली तर्फ लाग्नु भनेको जोखिम पढाउनु हो चामलको लोप गरेर अन्न गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जानुपर्छ
1: हो उहाँले भनेको कुरा सही हो ज्यान प्रति प्रथम ज्यान नभए के हम के हुन्छ
2: जमिनी प्रचारी सन्देश

जैनाचं घर आहे तू स्परत स्परत घर खाणं लागत आम्हाला पुरा 300 रुपये

विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5

Thank you.

0: साथीको दबाबमा होइन आफ्नो सपनाको पक्ष मानेर गरौँ तर मैले खुल्ला कुरा गरौँ समाधान लागु पदार्थ होइन लागु पदार्थबाट टाढा बसौँ स्वस्थ र उज्यालो भविष्य बजाउ
1: रेडियो सन्देश सबै बिहान 11 बजे सामुदायिक पुष्प

Ποια είναι η

नगरपालिका हरेक शाखा मध्ये सबसे कम 65% किलो प्रगति गर्नुभयो। किसान शक्तिकरण समूह नवीकरण अनुदान र कार्यक्रम वितरण लगायतका कार्यक्रम गर्दा पशु विकास शाखाका कामकरबाट पशु विकास शाखाका घनश्याम तिवारी। धान समुदायमा बर्खा खेती गर्दा हुई धान पानीमा रोकिया निरन्तर कन्या कामना सहित परम्परागत हरिया गुरी तथा हरि पूजा सुरु भएर कामना सहित परम्परागत हरिया गुरी तथा हरि पूजा सुरु भएको नगरपालिका हरि पूजाकै रूपमा धान समुदायमा बर्खा खेती निरन्तर गर्छ। धान बताई नगरपालिका अनुष्ठान गाउँ साझा जिल्ला ठन्डा मडमा हुनाकरण करिब 400 घर कुटेर

Yeah.

0: কি হয়েছে? আমরা প্রাণে ইয়ে করে জানি
1: ভাই, এই সমস্যা লোক কি থাকে?

अस्ट्रेलिया सरकारको आयोजनामा यही सावन 27 गते 27 औं युवा दिवस मनाउन आफ्नो गाउँको समस्या समाधानका लागि नगर प्रमुखसँग खुल्ला भाष कार्यक्रममा सहभागी बनाउ। यही सावन 27 गते समय बिहान 11 बजे स्थान बासमती सामुदायिक पुस्तकालयको हलमा।

0: ことだろう。それでは今日は。
1: Thank you.

0: गए आपको सरकारी कार्यालय लिनका लागि टाउको दुख्ने मुसा पनि तथा रोग दुख्ने रोग हो सरकारी जस्ता तत्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: अनि नानी बिस्तारै प्रयोग नगरे किरा बाँच्छ

Thank you.

जो स्वास्थ्य

Video kurulanlar telefonlarla çalışmalar iyi sabit.